0: लाख तारे आसमान पे रे एक मगर ढूंढे ना मिला। मूवी का नाम है हरियाली और रास्ता, ओल्ड इन गोल्ड।
1: Live vanuit onze high-tech studio in Den Haag. Waarom Hindustani Radio?
2: अदवकात कंतोर आनंद राम सूद वकालत का काम करता है। जब भी आपको एक बढ़िया वकील की जरूरी पड़ गया है,
3: ingeschreven en gespecialiseerd in de rechtsgebieden register van de orde, algemene rechtspraktijk, hieronder vallen burgerlijk recht oftewel civiele zaken, bestuursrecht en strafrecht, personen- en familierecht zoals echtscheiding, alimentatiezaken, omgangsregelingen, ouderschap en erkenning, jeugdrecht met volgende gebieden: jeugdbeschermingsrecht onder toezichtstelling.